वो आंखें रखते हुए वो निशानी नहीं देख पा रहे थे जो नूह अलैहिस्सलाम के अंदर अल्लाह ने उतारी थी। नूह अलैहिस्सलाम की शक्ल में जो कुछ अल्लाह की तरफ से आया था वो उन्होंने नहीं देखा, और जो निशानी के रूप में हक को ना पहचाने, खुदा की नजर में वो आंख रखते हुए भी अमीन अंधा है, और ऐसे लोगों के लिए अल्लाह की रहमत में कोई हिस्सा नहीं। अब आप देखें कि इस कौम का अलमिया के माजी की शख्सियतों को तो पत्थरों की शक्ल में पूज रहे थे, और हाल की शख्सियत जो एक सच्चाई लेकर आई और हकीकी खैरखाही कर रही थी उसको उन्होंने नजरअंदाज कर दिया। है ना अजीब बात, किन की मोहब्बत में गिरफ्तार थे? माजी के लोगों की, क्योंकि वो उनके नजदीक वो बड़े वाकई बड़े थे, और नूह अलैहिस्सलाम की सच्चाई में उनको कोई बड़ाई नजर ना आ रही थी। ये हर दौर का अलमिया है कि हक बात कहने वाले को इसी किस्म के मरहलों से गुजरना पड़ता है। वह इला आदिन अखाहुम हूदा, और आद की तरफ हमने उनके भाई हूद अलैहिस्सलाम को भेजा। उनके भाई से मुराद कौन है? उन कौन है? कौम, कौम के भाई, यानी वो उन्हीं में से थे। ये इसलिए कहा गया कि उनके अंदर एहसास हो कि वो कोई अलग चीज नहीं थे, वो हमारे अपने थे। कौम आद अरब की कदीम तरीन कौम है। ये लोग कहाँ रहते थे? अहकाफ में। ये यमन और यमामा के दरमियान अरबुल खाली के जुनूब मगरब में वाके है। वो डेजर्ट है ना अरबुल खाली, जहाँ कुछ भी नहीं। खास तौर पर ये वाकयात पढ़ते हुए नक्शे की मदद लेना जरूरी होता है ताकि सही पिक्चर जहन में आए कि किस इलाके के लोग थे और उन्होंने क्या खराबी की। बहरहाल वो जहाँ भी थे अरब कौम थे, और अरब की कदीम तरीन कौम थे। हजरत नूह अलैहिस्सलाम की कश्ती में सवार होने वालों में से जो लोग किनारे पे आ उतरे वो दुनिया के मुख्तलिफ हिस्सों में फैल गए। उन्हीं में से ये लोग थे जिन्होंने आके ये इलाका आबाद किया अहकाफ का, और बहुत ही कदावर ताकतवर अपनी कुव्वत में बेमिसाल लोग थे। इनकी रिहायश यमन में रेतले पहाड़ों में थी। हूद अलैहिस्सलाम ने भी वही पैगाम दिया जिससे पहले नूह अलैहिस्सलाम ने दिया, क्योंकि इनका मसला भी वही था, इनके अंदर की खराबी भी वही थी, यानी शिर्क। इब्तिदा में ये हजरत नूह अलैहिस्सलाम के दीन पर थे, लेकिन इनमें फिर बिगाड़ पैदा हो गया। अल्लाह ने इनकी तरफ नबी भेजा, लेकिन कौम के सरदारों को इस नबी में कोई खूबी नजर न आई। वो इनके पीछे हाथ धो के पड़ गए, इनको झूठा करार दिया। قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ، وہ کہنے لگے اے میری قوم اللہ کی عبادت کرو جس کے سوا تمہارے لیے کوئی الہ نہیں، یعنی اللہ ہی کو اپنا معبود سمجھو۔ اَفَلَا تَتَّقُونَ، کیا تم تقوی سے کام نہ لوگے؟ قَالَ الْمَلَأُ الَّذِينَ كَفَرُوا مِنْ قَوْمِهِ، کہنے لگے وہ سردار، وہ لوگ جنہوں نے کفر کیا تھا اس کی قوم میں سے، اِنَّا لَنَرَاكَ فِي سَفَاهَةٍ، کہ بے شک ہم تو تجھے حماقت میں مبتلا دیکھتے ہیں۔ نوح علیہ السلام کو کیا خطاب ملا تھا؟ فی صفاحتن، کہ تم تو ہم کو بالکل احمق نظر آتے ہو۔ وَإِنَّا لَنَظُنُّكَ مِنَ الْكَاذِبِينَ، اور بے شک ہم تجھ کو جھوٹوں میں سے تصور کرتے ہیں، بے وقوف بھی ہو اور جھوٹے بھی ہو۔ حالانکہ جو لوگ احمق ہوتے ہیں وہ عموماً قال یا قوم، کہنے لگے اے میری قوم، لیس بی صفاحۃ، مجھے کوئی حماقت نہیں لاحق، ولکنی رسول من رب العالمین، میں تو رب العالمین کی طرف سے رسول بنا کر بھیجا گیا ہوں۔ آج بھی آپ دیکھیں کہ جو شخص دین کے راستے پہ چلتا ہے لوگ اس کو کبھی بہکا ہوا اور کبھی احمق بے وقوف تصور کرتے ہیں۔ ابلغکم رسالات ربی، میں تم کو اپنے رب کے پیغامات پہنچا رہا ہوں، وانا لکم ناصح امین، میں تمہارے لیے خیرخواہ ہوں، امانت دار ہوں، میں تمہارا ناصح اور امین ہوں۔ پیغمبر کی زبان سے اپنی صفائی میں ان دو الفاظ کا ادا ہونا کیا معنی رکھتا ہے؟ کہ دین کی دعوت دینے والے کا دل لوگوں کی خیرخواہی سے بھرا ہوا ہونا چاہیے۔ اگر خیرخواہی نہ رہی تو کم از کم اس رستے پہ آپ لوگوں کو نہیں لا سکتے۔ یہ شرط ہے، پہلی شرط۔ آپ تبلیغ میں کامیاب ہو نہیں سکتے اگر آپ کے دل میں خیرخواہی نہیں، کیونکہ جب خیرخواہی آ جاتی ہے نا، پھر دوسرے کی طرف سے آنے والی باتیں، تانے، تکلیفیں، نقصان، وہ بھی برداشت ہو جاتے ہیں۔ پھر انسان گالیاں بھی کھا سکتا ہے، پتھر بھی کھا سکتا ہے، زخم بھی کھا سکتا ہے ان لوگوں سے۔ اور اگر خیرخواہی نہ ہو تو پھر چھوٹی سی بات بھی انسان کو دوسروں سے ناراض کر دیتی ہے اور یہ سلسلہ ختم ہو جاتا ہے۔ انا لکم ناصح امین، ناصح کا مطلب صرف نصیحتیں کرنے والا نہیں، کیا مراد ہے؟ خیرخواہ، کوئی حریف نہیں تمہارے،
تمہارا سیاسی مد مقابل نہیں ہوں۔